Yeah.

खाना पकाउने एलपी ग्यास 2,060 रुपियाँ प्रति सिलिन्डर कायम भएको छ।

Thank you.

विकास लाई थप उचाइन पुर्याएको नेताहरूको भनाइ छ। सम्पन्न पहिलो महाधिवेशनबाट केन्द्रीय सदस्य बनेर आउनु भएकी राष्ट्रका नेता विनिता कटारे

0: पत्रकारिता 29 तारिखको हुनेछ।
1: राष्ट्रपति महाधिवेशन न्यायतन्त्र प्रतिष्ठित महिलाको नेतृत्व जुन अधिवेशनमा छिएर आउनु भएको छ होइन, यसमा वर्तमान

0: हुनु भएको महिला नेताहरूको विश्वास छ। नेकपा नेता पम्हाको सर कांग्रेस नेता प्रतिभा गौतमले सबै राजनैतिक दलहरूले महिला नेताको सहभागितालाई संविधान अनुरूप सुनिश्चित गर्नुपर्ने बताउनुहुन्छ।
1: एकदमै राम्रो लाग्यो, सबै पार्टीहरूले चाहिँ 50% भनेको छ, त्योभन्दा माथि राख्नु परेको अब हामी पनि

Porque ela não sabe dizer. E sentar no grão, só se ele for novo.

0: Mahaira, tenint la segon partit del poema, va escriure per Pagi Kama, tenint un canal petit al canal, Vigit és català, Vigit no està capata, Suïna, Suïti va dir tenint la segon partit, petit i emocional.
1: Gracias. समुदाय का मुख्य मंत्री को बुलाया गया था कि इस वर्ष सरकार विधेयक जातीय निगरण के बुलाई सामाजिक अभियान में विभिन्न धर्मों का आचरण व्यक्ति राज्य सरकारी प्रतिनिधि समयको संगठनमा गोष्ठी तथा सेमिनारबाट स्वास्थ्यका जाति निगरको समय नौतासम्म सशक्त सामाजिक जागरण अभियानहरू प्रत्येक धर्मको नियमित रूपमा सञ्चालन गरिनेछ। कोहीबाट स्वास्थ्य तथा जाति विभेद भएको पाइएमा सुन्दर समाजको सिद्धान्तपछि कुनै पनि बारेमा सुस्ता हुन गरी प्रचलित कानुन बनाउने कानुन कार्यका लागि सम्बन्धित निकाय तत्काल पठाउने व्यवस्था प्रबन्ध गरेको छ। हरेक समुदायका व्यक्तिहरूको जन्म मृत्यु विकासका नाता प्रणाली दलित जाति प्रमाणीकरण तथा नागरिकता प्रमाणीकरण तथा प्राप्त जस्ता व्यक्तिगत विवरणसँग सम्बन्धित सेवा प्रदानमा कुनै ढिला गरिने छैन। यसै गरी प्रदान गर्ने सेवामा अभिव्यक्तिको नीति लिइनेछ। अन्तर्जातीय विवाहका कारण दलित समुदायका युवा युवतीले भोग्दै आउनु परेको असमानता विभेद यातना लगायत बनावटी कानुनी झन्झटलाई दृष्टिगत गरी यससँग सम्बन्धित विशेष संरक्षण विषय तथा कार्यक्रम तथा तय गरी तत्काल लागू गरिनेछ। साथै अन्तर्जातीय विवाहलाई प्रोत्साहन गर्ने खालका कार्यक्रमहरू जस्तै विवाह तथा सम्मान कार्यक्रमहरू पनि सञ्चालन गरिनेछ। अर्को चाहिँ अब छुटछुट तथा जातीय विभेद प्रेम तथा शान्तिहरूको संरक्षण पुनस्थापनाको क्षेत्रमा के गर्ने छ भन्दाखेरि चाहिँ स्वाछुत तथा जातीय भेदभावका पीडित तथा साक्षीहरू स्वाछुतको घटना प्रसार झन् पीडित हुँदै आएका देखिँदा उनीहरूलाई दूर पीडा भोग्नबाट संरक्षित गर्न विशेष सुरक्षा पनि अगाउन गरिन्छ। स्वाछुत तथा जातीय भेदभावका पीडित तथा यस्ता साक्षीहरूलाई मनोसामाजिक विमर्श परामर्श भरण पोषण आवास स्वास्थ्य उपचार तथा शैक्षिक सुविधा सहित सामाजिक पुनस्थापना गरिनेछ। रोजगारीको क्षेत्रमा दलित समुदायका व्यक्तिलाई नगरपालिकाका नागरिकता सबै तह अङ्ग निकायमा हुने कुनै सामाजिक सेवा प्राधिक तथा अपराधी सबै सरकार रोजगारी अवसरमा आरक्षण सहित बिना भेदभाव समानुपातिक समावेशी सिद्धान्त बमोजिम समान सहभागिता सुनिश्चित गरिएको छ। समावेशी सहभागिता कुरा त हाम्रो समुदायले पनि अङ्गीकार गरेको कुरा हो। दलित समुदायका व्यक्तिहरूलाई नगरपालिकाभित्र स्थापना भएका सामाजिक संघ सरकार तथा व्यापारिक प्राइभेट कम्पनी तथा कठिनको रोजगारीमा कोही कुराकानीमा सहित समानुपातिक समावेशी सिद्धान्त बमोजिम समान सहभागिता हुने खालको सुनिश्चित गरिनेछ। दलित समुदायले अपनाउँदै आएका परम्परागत पेसा ज्ञान सिप प्रविधिको संरक्षण विकासका लागि तिनको व्यावसायिक औद्योगिकरण तथा आधुनिकरणका लागि विशेष योजना तथा कार्यक्रम तर्जुमा गरी स्वसाधनको उचित वितरणको प्रबन्ध तथा व्यवस्था गरिनेछ। यो नीतिमा नभए पनि वासुले नगरपालिकाले अगाडिदेखि नै यो व्यवस्था यो कार्यक्रमलाई चाहिँ अगाडि बढाएको पनि पाइन्छ र पछि नीति भयो भने अन्त नीतिका आधारमा भएको देखिनेछ। दलित समुदायले सञ्चालन गर्दै आएका परम्परा पेसा ज्ञान क्षेत्र प्रविधि सम्बन्धी पेसा व्यवसाय आधार उद्यमी तथा व्यवसायीलाई सहुलियत दरमा ऋण दिने व्यवस्था अनुदान समेतको व्यवस्थाहरू गराइनेछ। दलित समुदायबाट सञ्चालित पेसा व्यवसाय उद्योग तथा कल कारखानाका लागि आवश्यक पर्ने मेसिन पार्क पूर्जा तथा कच्चा पदार्थको आय तथा उत्पादित सामग्री निर्यातको लागि लाग्ने सरकारी दस्तुरमा चाहिँ अब छुट दिने व्यवस्था गराइनेछ। दलित समुदायबाट सञ्चालित पेसा व्यवसाय उद्योग तथा कल कारखाना उत्पादित सामग्रीको बिक्री वितरणको लागि उचित बजारको व्यवस्थापन गरिने प्रबन्ध मिलाइनेछ। एक घर एक दलित महिला उद्यमी हुने सुनिश्चितताको लागि विभिन्न खालको पेसा तथा व्यवसाय सञ्चालन सक्ने गरी दक्ष जनशक्ति बनाउने उचित सिप मूलक कार्यहरू सञ्चालन गर्ने उनीहरूलाई बिना ढिलो सहुलियत दरमा ऋण उपलब्ध गराउने तथा अनुदानको व्यवस्था समेत गराइन्छ। माथि उद्योग सेवा तथा अवसरमा सहभागिताको प्रत्यक्ष गर्दा दलित भित्रको पनि दलित महिला मधेस महिला भाजिन समुदाय तथा अन्त भएका दलितलाई पहिलो प्रकारलाई न्याय क्षेत्र वितरण गर्नेछ। दलितभित्रको पनि गरिबहरूलाई चाहिँ यो नीतिले हेर्नेछ भनेर अब शिक्षाको क्षेत्रमा राष्ट्रिय नगरपालिकाभित्र सञ्चालित सबै राष्ट्रिय नगरपालिकाभित्र सञ्चालित सबै शैक्षिक संस्थाका पाठ्यक्रम तथा पाठ्य सामग्रीमा जातीय क्षेत्रीय एवं लैङ्गिक सबै खाले असमानता विभेद तथा हिंसा अन्त्य

tenga cáncer de túnel, sí, y sabemos sacar una carta

Thank you.

0: व्यवस्था बिहान 7 बजे को नेपाली भाषा को हमारे संदेश में यहां स्वागत है। मुष्पा उत्पादित नेपाली भाषा को हमारे संदेश बर्दिया को साथी एफ एम राजापुर रेडियो हाथी बाल जानकी गांव पालिक माध्यम प्रसारण कर हमारा संदेश शुरू करो। मुख्य मुख्य शीर्षक बर्दिया में पानी पड़े किसान खुशी धमाधम धान रोपाई शुरू देशभर 45 वटा विपदा घटना 8 जना घाइते नेपाल विद्युत प्राधिकरण ने 7 प्रदेश में पठाए 50,000 विद्युत मीटर र साउदी सरकार 33 नेपाली कैदीलाई माफी। सोमबारदेखि परेको पानीले किसानलाई राहत मिलेको छ। खेतमा पानी जमेपछि बर्दियाका विभिन्न ठाउँमा धान रोपाई शुरू भएको छ। खडेरीका कारण धान लगाउन नपाएका किसानहरू अहिले खेतमा व्यस्त रहेका छन्। घाँसारी नगरपालिका चारकी अमृता रोकाया लामो समयसम्म पानीको प्रतीक्षामा रहेको र अहिले पानी परेपछि धान लगाउन सहज भएको बताउनुभयो। जल तथा मौसम विज्ञान विभागका अनुसार अझै 3 दिन मौसमी पानी जारी रहने सम्भावना रहेको जनाएको छ। सम्भावित बाढी डुबान नदी कटानका जोखिमलाई ध्यानमा राखी तटीय क्षेत्रका बासिन्दाहरू सतर्क रहन तथा आवश्यक सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ। बाँकी जिल्लाका 8 स्थानीय तहहरूले आर्थिक वर्ष 83-84 लागि 7,12,48,04,000 बजेट पारित गरेको छ। बजेट हेर्दा सबैभन्दा ठूलो बजेट नेपालगञ्ज उपमहानगरपालिकाको रहेको छ भने गाउँपालिका मध्ये रत्ती सोनारी गाउँपालिका अघि रहेको छ। बाँकेको पालिकागत बजेट विवरण अनुसार नेपालगञ्ज उपमहानगरपालिकाको बजेट 1,76,83,00,000 रुपियाँ छ भने दोस्रोमा गोलपुर नगरपालिकाको 1,07,51,00,000 रुपियाँ बजेट रहेको जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र बहादुर खाँडले जानकारी दिनुभएको छ। पालिकामा सबैभन्दा धेरै बजेट राप्ती सोनाली गाउँपालिकाको 92,92,39,000 रहेको छ। बैजनाथ गाउँपालिकाको 81,71,40,000 रुपियाँ विनियोजन रहेको छ। त्यसै गरी खजुरा गाउँपालिकाको 78,27,93,000 जानकी गाउँपालिकाको 69,56,29,000 डुडा गाउँपालिकाको 56,80,00,000 र सबैभन्दा कम नरेनापुर गाउँपालिकाको 49,02,83,000 रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। जिल्लाको धेरै स्थानीय तहहरूले कृषि आधुनिकीकरण सिंचाई पशुपालन शिक्षा सुधार स्वास्थ्य सेवा विस्तार युवा स्वरोजगार तथा सड़क पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छन्। लामो समयपछि पानी परेकोले किसानहरूलाई फाइदा भएको छ। केही दिन अघि धेरै गर्मी तातो घाम र खडेरीले बद्लिएका किसानहरू चिन्तित थिए तर सोमबारदेखि पानी परेपछि किसानहरू अहिले धमाधम धान रोप्न सुरु गरेका छन्।
1: खुसी लाग्यो व्यवस्था गरेर सही नगरपालिका महिला सड़क को जिला खड़का से पानी प्रदाय के रूप में खुशी बिता दी। यहाँ खड़ी का कारण रोपेदक खेती आज पानी के सहन करेगा पुनः पानी बाटे
0: तर त्यति बेला त हाम्रो दबाबले पनि केही परिवर्तन गर्न सक्दैनौ। हामी जे जस नियन्त्रण छ जुन घरको पानी छ त्यसले धेरै प्रयोग नगरौं। सबैले मिलेर बाँडेर उत्पादन गरौं।

0: y preguntar. Para que quiera una combinación, ¿qué título para hacer que no? Porque para tanto si hay cualquier tipo de escapar para que sea un poco más perdón.
1: No tiene partidismo sense dir partitat de tinc per llogenar com som quan el català partitat de tal per llogenar com per exemple que em som per la pedagogia amb el ritme de la tatà que en un mental hem agit que em no per llogenar li dic a tu i per se m'agraci li dic a Google i si t'ha hecho no ti tatà a la mica de dissabar i se m'hi xerra li posa un toc per llogenar per si m'hi cal com vi pot jocim i un toc som una erma vi pot trobar tallar i jocim i mi que en tatà es va estar a si va tan picar es que fa molt plantí a Silcareco per més llipat Joaquim Molini que han de cap de mostrar per ser més gran per més que ho també ja em pari dir bueno, diure que hi ha un llibre àrtic s'ha de donar de polític nit s'ha de dir que ha de notar se va quedar set de xilin entre més el rock i escort doncs Nepal us ha de dir més sanjàlic perquè per la tinc però jo ja no ets un llibertat s'ho vist d'aquí junt de les arts amb vista amb la carrera en greco com també ja encara hi tinc bueno, tis, coro sentant al lac, sentant a viatjar no sé, s'ha tirpia o vegeix greco per jo tenen la sua cim de part jo guardant dades al curt ràpid tant que tot i estan i estava marcant amb greco per jo tenen com un tribut d'ici poder ho tapar com per jo que m'ha de cas amb greco tant si estava amb britig o n'hi pou बहु प्रकोपीय पूर्वा सूचना प्रणाली को बहुत विस्तार करने तथा स्थानीय सरकार को विपद प्रति कार्य क्षमता सुदृढ़ करने रहे वहां जानकारी दिनुभयो। अब राष्ट्रीय समाचार राष्ट्रीय विपद जोखिम न्यूनीकरण तथा विपद प्राधिकरण का अनुसार मंगलवार सम्म 48 वटा विपद का घटना रहेका छन्। सर्पदंश आगलागी चट्याङ बाली पहिरो अग्रण वर्षा हावाहुरी तथा वन्यजन्तु आक्रमणका घटना रहेका छन्। प्राधिकरणका अनुसार सबैभन्दा धेरै 13 वटा पहिरोको घटना घटेका छन्। अग्रण वर्षाका कारण 7 चट्याङको 7 सर्पदंशरा हावाहुरीको 6 वन्यजन्तुको आक्रमण 4 आगलागीको 3 तथा बाढीको 2 वटा घटना रहेका छन्। यी घटनामा परेका 8 जना घाइते भएका छन्। यो अवधिमा विपद व्यवस्थापनका लागि नेपाल प्रहरी 162 जना सुरक्षाकर्मी परिचालन गरिएको थियो। नेपाल विद्युत प्राधिकरणले 50,000 विद्युत मिटर 7 प्रदेशमा पठाएको छ। प्राधिकरणमा उपलब्ध भएका विद्युत मिटर प्रदेशमा पठाएको हो। प्राधिकरण नयाँ विद्युत मिटर आवश्यक पर्ने सबै सेवाग्राहीलाई आफ्नो नजिकको नेपाल विद्युत प्राधिकरणको कार्यालयमा वा प्रादेशिक कार्यालयमा गई आवश्यक प्रक्रिया पूरा गर्न निवेदन दिन हुन अनुरोध गरेको छ। र साउदी अरब सरकार विभिन्न जेलमा सजाय भोगिरहेका 33 जना नेपाली कैदीहरूलाई माफी दिएको छ। रमजान महिनाको अवसरमा साउदी सरकारले उक्त नेपालीहरूलाई माफी दिएको हो। नेपाल सरकार परराष्ट्र मन्त्रालयले हिजो जारी गरेको विज्ञप्तिमा नेपाली नागरिकहरूलाई सही माफी दिएको साउदी अरब सरकारप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ। नेपाल सरकारले साउदी सरकारको सहृदयी कदमको उच्च प्रशंसा गर्दै यसलाई नेपाल र साउदी अरब बीचको लामो समयसम्मको मित्रता सद्भाव र प्रधान द्विपक्षीय सम्बन्धको प्रतिबिम्बको रूपमा लिएको जनाएको छ। रियाद स्थित नेपाली दूतावास मार्फत नेपाल सरकारले गरेको विशेष अनुरोधको आधारमा साउदी सरकार नेपाली कैदीहरूलाई माफी प्रदान गरेको परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ। हामी बिहानै 7 बजेको नेपाली भाषाको हाम्रो सन्देशको अन्त्यमा आइसकेका छौँ। हाम्रो सन्देश सक्नुभन्दा पहिले मुख्य सन्देश फेरि एकपटक। बाध्यमा पानी परेपछि किसान खुसी थमाथम धान रोपाई सुरु। देशभर 48 विपदका घटना 4 जना खाइते। नेपाल विद्युत प्राधिकरणले 7 प्रदेशमा पठायो 50,000 विद्युत मिटर र साउदी सरकारद्वारा 33 नेपाली कैदीलाई माफी। हस्त अहिले बिहान 7 बजे को नेपाली भाषा को हमार सन्देश यति नै बेलुका 5 बजे मौसम बुलेटिन लिएर आउने नै छौं। तबसम्मका लागि प्राविधिक साथी गौरी शंकरलाई धेरै धेरै धन्यवाद दिँदै म पुष्पा पनि बिदा हुन्छु। नमस्कार।

Ya, entonces me trae el Facebook.

सहकार्यमा स्वास्थ्य कार्यले प्रत्याशी जनहितको दारी सजिन्छ।

Thank you.

I'm going to buy a drum on the spot, I don't think it's up ready.

0: अंतिम नेपाली को लागि चाहिँ मैले छुट्याएको लेखेको छ। खास मानवीय विकासको लागि नेतृत्वको लागि चाहिँ के चाहिँ किन कार्यक्रम ल्याउनु
1: हामीले ल्याइरहेका छौँ। हरेक कार्यक्रम हामीले अस्ति भर्खर पाँच सात दिन अगाडि चाहिँ महिला क्षेत्रमा व्यक्ति कार्यक्रम चाहिँ प्रारम्भ गरेका थियौँ। त्यसमा 60 जना सहभागीहरूले हामीले अब सबै विचार गर्दाखेरि लगभग 60 जनालाई हामीले महिला क्षमता विकास अभिवृद्धि कार्यक्रम गरेका थियौँ। यस्ता कार्यक्रम थुप्रै छन्। बालिकालाई हामीले हरेक महिना महिनामा फोटोहरू बुझाउन गरेका छौँ। खेल सम्बन्धीको लागि विभिन्न तरिकाबाट हामीले कुनै पनि योजनामा छुट्याएको भयो त्यही योजनामा हामीले प्रयोग गर्नुपर्छ र हामीले स्वास्थ्यमाथि धेरै ध्यान दिएका छौँ। स्वास्थ्यलाई हाम्रो महिला स्वयंसेविकाले विशेष रूपले अहिले काठमाडौँसम्म पुग्ने भनेको स्वास्थ्य काठमाडौँसम्म पुग्ने भनेको महिला स्वयंसेविकाहरू अन्यथा अरू संस्थाहरू ध्यान दिन सक्दैन। त्यो कारणले गर्दा महिला स्वयंसेविकाहरूलाई पनि हामीले विशेष उहाँहरूलाई विभिन्न कार्यक्रम मार्फत उहाँहरूलाई हामीले आयोजना दिइरहेका छौँ। त्यसै कारणले अहिले अहिले आयोजित हामीले उहाँहरूलाई

0: शिक्षा लाई हेर्ने हाम्रो कार्यकारी हेरेको हुनाले उहाँले चाहिँ त्यसमा चाहिँ फेरि थप्यो भने विद्यार्थीहरू हुन्छ भन्ने यो कुरा बोलेको हुँदा हामीले शिक्षा स्वास्थ्य कृषि रोजगार विभिन्न चिज शाखाहरू पुरै नगरपालिकामा छन् वा त्यस्ता शाखाहरू छन् जति उहाँले नगरपालिकाले के कुराहरू सुझाएको हुन्छ साझा कुराहरू सिकाएको हुन्छ त्यही कुराहरूलाई उहाँहरूसँग चाहिँ हामी अगाडि
1: बढिरहेका छौँ। यो तपाईँले अघि कुरा गर्नुभएको जुन चाहिँ यो श्रम प्रदेश गरिराख्नु भएको छ र यो सानो प्रदेश नगरपालिकासँग समन्वय गर्दा चाहिँ कस्ता चुनौतीहरू कठिनाइहरू धेरैसम्म

नेता प्रदेश सांसद केन्द्रीय सांसदसित उहाँहरूको भेट गर्नुभएको मिलेरै हुन्छ। हामीले उहाँहरूका ठुला ठुला माग हुन्छन्, यी मागहरूलाई हामीले हरेक वर्षको बजेटमा वाडाबाट पालिका पालिका हुँदै समग्र प्रदेशमा हाम्रा पत्रहरू बारम्बार प्रचार गरेका हुन्छौँ। कुनै पनि पत्रचारलाई सम्बोधन हुँदैन, त्यहाँनिर बजेट पालिका बिल्कुल हुँदैन, प्रभाव नभयो या उहाँहरूले पार्न नचाहे हो। अहिलेसम्म समग्र प्रदेशले कुनै पनि काम गर्दा उहाँलाई सम्मेलन गरेको अहिलेसम्म मैले पाएको छैन। मेरो चार वर्ष कार्यकाल भयो, उहाँबाट के अरे प्रदेशबाट के अरे केन्द्रबाट गरेका विभिन्न बजेटहरूमा उहाँहरूले आफै केन्द्र गर्नुहुन्छ, आफैको केन्द्र खोल्नुहुन्छ, आफैले सम्पर्क गर्नुहुन्छ र उहाँहरूका वडा अध्यक्षहरूलाई उहाँहरूले जानकारी गराउनुहुन्छ, हामी यो काम गर्दैछौँ है भनेर जानकारी गराउनुहुन्छ। मैले तपाईँहरूको यो सहयोग चाहियो है भन्नुहुन्छ, उहाँहरूले कहिले दिन कति एक दुईवटा काम पऱ्यो भने उहाँहरूलाई सहज हुने कामहरू सबै उहाँहरूले केन्द्र गर्नुहुन्छ। उहाँहरूलाई जब जब अप्ठ्यारो पर्छ, जब जब उहाँहरूले पैसाको अभाव हुन्छ, जुन उहाँलाई कार्यक्रमलाई पैसा आवश्यकता 50 लाख हुन्छ भने उहाँहरूले जम्मा 30 लाख हुनुहुन्छ। अनि त्यो उसले किन भएन, उहाँहरूले के गरेन भनेर जसरी उहाँहरूलाई जवाब दिनुहुन्छ। उहाँहरूको यो भूमिका के हो, यदि एकदमै साना कामहरू एकदम सजिलो कामहरू उहाँहरूले आफ्नो कामले गर्नुहुन्छ, त्यो गरिसकेपछि पहिला पुष्पमा देख्छौँ, यस्तो पनि हुन्छ सरकारहरूमा भन्ने कुरा हामीलाई लागेको छ। उहाँहरूले

गरिरहेका छौँ। हामीले कुनै पनि जनताले राजनीतिक विषयबाट भन्दा बेसी सच्ची हिँडेको काम गरेको हुँदैन छ भने हामी त्यसलाई तीव्र तरिकाले पेस गर्न तयारीका साथ हामी राखेका छौँ।

0: चार वर्ष को अवधि में यहां उठे एक बेटी
1: भाषण कार्यक्रममा शिक्षा स्वास्थ्य रोजगारमा हामी तीव्र लागि गर्नु पर्यो। यसमा हामी रोजगार प्रभावी क्षेत्रले कसलाई रोजगार दिन सक्छौँ यो सबै बुझ्ने कुरा हो र हामीले शिक्षा र स्वास्थ्यमा

हरेक क्रियाकलाप हरेक क्षेत्र चिजहरू हामीले आफ्नै उहाँभित्र एउटा

आफ्नो सिंहासँग एउटा साढे चार किलोमिटर बाटो पेस गरिसकेको

Thank you.

0: साथीहरूका जमिनलाई सिँचाइ भन्नाले गर्दाखेरि हामी एउटा हाम्रो विधायकमा गएको समय एउटा हाम्रो पहाडी पुग्नु भएको छ नेवाला पहाडीमा भएको छ अनि साना आठवटा व्यक्तिहरू हामीले विभिन्न ठाउँमा गएर आठवटा गरेका छौँ अब यसलाई पनि सिँचाइ अब धेरै सिँचाइ पुर्याउनु पर्दछ परम्परागत कुराहरू सफल हुन सकिएन त्यस कारणले धैर्य हुन सबैलाई आग्रह गर्दछौँ हरेक भागमा हामीले एकै रूपमा खुला बोलीहरूको लागि योजना छ यही वर्षभित्र एउटा कार्यक्रममा आउने वर्षमा तिनवटा योजनाहरू छ तिनवटा हामी गाउँलाई एरिया नै लाग्यो किनभने त्यहाँ पानीको एकदमै छ अभाव छ दुःख छ हामी गाउँला एरिया र मलाई एरियामा यो तिनवटा
1: सिँचाइको जुन

Thank you.

जसरी मटेरियलको भनौँ न

0: विभिन्न चर्चमा मस्जिदहरू हाम्रा मन्दिरका प्रतीक्षालयहरू मन्दिरका ट्रम्सहरू यिनीहरू चौचौरी बाँकी छन्। यिनीहरू हामीले बिस्तारित पूर्ण रूपले हामीले सुरु गरेका कामहरू अवसरहरूलाई छोडिएर पूर्ण रूपले हाम्रो विभिन्न आशा साथी अगाडि बढेको छ।
1: हामीले गरेका कामहरू तपाईँहरूलाई

0: तपाईँहरूलाई पनि यसमा प्रशासन गर्दै धन्यवाद दिँदै बिताउँछु।
1: हामीले मतदान कार्यक्रममा आजको मनोरञ्जनका अध्यक्ष कृष्ण प्रसाद प्रास्तीसँग आगामी आर्थिक वर्षमा प्राविधिक कार्यक्रम भाजपा मतदान गरौँ, त्यसै गरी आगामी आर्थिक वर्षमा गोर्खा

Thank you.

3 বছর পর এক দুবছর ধরে হলে

0: से परिवार औषधि अस्पताल बासरी में संपर्क अनुरोध
1: करीसा
0: डॉक्टर को प्रत्यक्ष निगरानी में उपचार सेवा उपलब्ध
1: प्रत्येक दिन बिहार 8 बजे देखि साझा 6 बजे समय विशेषज्ञ फिजिशियन डॉक्टर द्वारा पेट छाती कलेजो नसा मुटु चेक जांच गरिन्छ।
0: प्रत्येक दिन नसा तथा निम्न सर्जरी नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर द्वारा चेक गरिन्छ।
1: प्यारालाइसिस भई मुख पाकिने नसा च्यापिएर हात खुट्टा नसर्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एकुपेन्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुपेन्सर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ।

0: सम्बन्ध सम्बन्धी सर्वप्रथम यहाँबाट प्रश्न छ, एक महिनाले झाडी बनाएर पम्पुङ लगाउने सुत्नु अघि बस्ने तपाईँहरूले झुनाएर मात्रै सुत्ने पानी बसाल्नु पर्छ भनेर विषय भन्नुभएको थियो।
1: सर्पको टुक्राइबाट बुझिन्छ घर वरिपरि सफा राख्ने घाँस पराल र चाउरा छिप्न जाँदा कति हुने भनेर विषय भन्नुभयो
0: होइन निश्चित घर वरिपरि ढुङ्गाहरू भुट्ने र तातो मैया नदिनाहरूमा विषालु सर्प हुन सक्ने भएकोले तपाईँले पनि भन्नुभएको थियो।
1: धन्यवाद, सर्पको टुक्राइबाट बस्न सकिन्छ, राम्रो लाग्छ भाइले ज्यान जान सक्छ।

I'm going to go to the hospital.

ストしてたら絶対勝ち星になるのに、なぜ書いてるのかな。

biasa

ज्यान बाँचेको भन्नु ज्यान नभए के भन्नु।

Gracias.

Ο Σαββαρή μας σε πέρα, ο Κατσίμου, ο Καβριάκα, ο Σαββαρή.

Ще се случи на тази концертина и ще се случи на

साथीको दबाबमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं, तनाव भए खुल्ला कुरा गरौं, समाधान लागू पदार्थ होइन लागू पदार्थमा तर टाढा बसौं, स्वस्थ र उज्यालो भविष्य रोजौं। रेडियो गुरुमा एफएमको सहकारीमा स्वास्थ्य

Thank you.

Gracias.

সবাই জানাবো, এমন কিন্তু দুধ মাছ এই খাওয়া।

विज्ञान विचित्र नगरपालिकाको उत्पादन साधन अनुदान हातमा पुनः कार्यक्रम अन्तर्गत पशुको सुत्केरी अवस्थाको पोषण सुधारका उद्देश्यले यी अनुदान उपलब्ध गरिदिएर उहाँको पहिलोबाट

भएको छैन। छुट उहाँले अधिकार थिए प्रमाणपत्र हस्तान्तरण गरेर स्वास्थ्य

अमेरिका राष्ट्रियको आवश्यक सबको खोपाईबाट ठुला फलक कार्यक्रममा नारायण प्रसाद चौधरी समुदायमा खोप सम्बन्धी सचेतना आदेश सचेत बनेका आवश्यक बगैटी बालबालिका खोप सेवामा सेत वञ्चित गृह जनप्रतिनिधि स्वास्थ्य कर्मी उमन्त्र स्वास्थ्य सेविकाका सक्रिय भूमिका अधिकारी र उल्लेखहरू दिगो बनाए निरन्तर निगरानी प्रतिबद्धता आवश्यक पूर्ण धारणा गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी स्वास्थ्य सेवा क्षेत्रको गाउँपालिका प्राथमिकतामूलक गोटेकी स्वास्थ्य स्वस्थ बालबालिका निर्माणका लागि नियमित खोप कपनी हानिजनक बटेल उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी स्वास्थ्य सेवा प्रत्येक नागरिक अधिकारहरूलाई कसै कमी बालबालिका खोप मसिया निशुल्क चलाउ उद्देश्यले सकुपक्षले सहकारी पूर्णिकाधीन नयाँ जोड दिएर कार्यक्रममा पूरा खोप अभियान सफल बनेर योगदान पुगेर नौ वडाका उपराध्यक्ष स्वास्थ्य संस्थाका प्रमुख तथा उमेर हटका कारण अनिवार्य अवकाश प्राप्त 500 जना 5 जनाभन्दा स्वास्थ्य स्वयंसेविका हुन् सम्बन्धित कार्यक्रममा सहभागी हुन्छ। पुनः खोप सुनिश्चितता तथा विकोपना प्रति सामूहिक प्रतिबद्धता जनाइदिए हस्ताक्षर समेत गर्नुहोला। गेवल गाउँपालिका वडा नम्बर 3 ज्येष्ठ नागरिक भवन छाता टर्च लाइट वितरण गर्दा पालिका ज्येष्ठ नागरिक भवनको दैनिक जीवनलाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले 130 जना ज्येष्ठ नागरिक भवन छाता टर्च वितरण गर्दाको चालू आर्थिक वर्षको वडा बजेट अन्तर्गत विनियोजन गरिकन 73,000 रुपियाँले वडा क्षेत्रभित्र ज्येष्ठ नागरिक हुन बर्खामो आर्थिक समयमा आउ जावतका सहज फिनामेरका छाता टर्च लाइट वितरण गरिकन वडा अध्यक्ष निर्मल चौधरी कार्यक्रमबाट

0: Abdullah bin Abi sallallahu aleyhi ve sellem Resulü İbn Abbas öyle bu. Hafizan öyle kadar bir hüzeyi ve iki. Allah rica olsun. Allah teşekkür ederim. Hafizan öyle bir zaman sorunuza.
1: Olsun tanrı ile tanrı. Sırtı olarak çatıyı savunan
2: Devam artık borsama 3675 metre sokak kanı patırıda Devam adam parika artık borsa 2083 ma Kul 3675 metre sokak kanı patırı sempanna kadar ol Kamu parika ka parma borsa sakya dekret bas pahatur rana kamsa Zarkise Jyotipur Çayna sarap 4650 metre Satmari se Kulti bazar सतमुरी से कुंटी बाजार जैन सड़क 1800 मीटर तथा भैरवपुर पेना रसालपुर सड़क पर 1480 मीटर का अनुपत्र संपन्न होने बाद ये तीन परियोजना से चालू आर्थिक वर्ष में कुल 3775 मीटर सड़क का अनुपत्र कही लग पहा जानकर के बाद प्रमुख प्रशासन के अधिकृत थाना निर्माण का जिम्मा ले सके संपन्न काम समयमा सत्काम निर्णय चाहिँ निर्माण कम्पनीको पनि चार चार ताकेता कहिलेबाट प्रभावित ताकेता पाँच निर्माण काम हर पत्र पढ्न तथा संशोधन अनुसार काम निकाल्दा निर्माण कम्पनीहरूमा प्रचलित कार्य अनुसार कार्य परिया सूची हुन थाल्न प्रक्रिया आएको प्राचीनमा स्पष्ट पर्दाबाट कम्पनीका समयमा गुणस्तरीय निर्माण निम्चाए विकास योजनामा अपनाथिला सृष्टि रहेका तथा सार्वजनिक स्रोत साधनको प्रभावकारी प्रयोग सुनिश्चित गर्न अनुगमनको आवश्यक कानुनी प्रक्रिया आगत हुन महाजनैले पाठ राष्ट्रिय समाचारको पाले बिन्दु श्री
1: प्रतिनिधिको प्रयोगकै महिला लैङ्गिक हिंसा रोकथाम नियन्त्रण एवं महिलाको हक संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत कानुनी तथा संस्थागत व्यवस्थाकै प्रभावकारी कार्यान्वयन गर्न व्यवस्था सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभामा पारितमा आज बैठक राष्ट्रिय सभाका चाहिँ महाध्यक्ष नारायण प्रसाद दाहाल प्रस्ताव सर्वसम्मति पारितका घोषणा गर्नु भयो र उहाँको प्रस्ताव पारित गर्दै सरकारलाई निर्देश दिनुभयो राष्ट्रिय सभाका कर्मचारी अठार गते देखा एक दिन सभा एक बजे बैठाने
2: महासुडी नगरपालिका पशुपालक किसान दुकानको प्रोत्साहन प्रति सुत्केरी क्रिया उपिसिनका पोषण अनुदान वितरण कार्यहरूलाई प्रकृतिका प्रयोग लैङ्गिक हिंसा रोक

0: सर्ने ग्रामीणहरूका लागि फिजियोथेरापी र थाईको क्यान्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
1: नसा च्यातिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुप्रेसर थेरापीबाट सफल उपचार गरिन्छ।
0: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली शाखा पाँच राजी
1: सुनेसी
0: साथै कोटको

0: की मांगू सर अब प्रहरी खबर करने
1: मेनुका को परिवार सम्झाउने र प्रहरीलाई पनि खबर गर्ने उहाँहरूलाई विश्वास नपुगी विवाह गर्नु पाइँदैन भन्ने थाहा छैन कि क्या हो एकचोटि सम्झाउने नभने प्रहरीलाई खबर गर्नु विश्वास नपुगी विवाह गरे अपार विवाह हुन्छ त्यस्तो विवाह कै कारण हुन्छ विवाह गर्नेलाई कानुन गर्नेछु कारवाही पनि हुन्छ
2: बाल विवाह कानुनी अपराध हो यसलाई आजैबाट

स्वास्थ्य र उज्यालो भविष्य रोजौं।

0: सम्पूर्णहरूमा अनुसार एलनियोको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षाको हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ।
1: त्यसैले किसानहरूलाई के भनेको, अब पानी बचाउने धान खेती अपनाऊ,
0: धान छर्नेर रोप्ने योजना पानी अनुसार बनाऊ, सिरान मध्य र खुसरा क्षेत्रमा पारै पारो रोपो,
2: कम पानीमा राम्रो हुने धानका जातहरू जस्तै सुक्खा धान, खर्ती धान, सामा मनसुनी र बहुगुणी प्रयोग गरौं।
0: डिएसआर विधि सुक्खा खेतमा धान छर्ने

এবং

सार्वजनिक सभा

安いところまで出ます。私に言ったことでしょうか。

करना उम्मीद नहीं कुछ गौतम पक्षी अनुसार यहाँ पर्ने गरेको व्यवसाय हामीले बताएको छ। उद्योगका अनुसार भने भारतले बंगलादेशलाई चामल निर्यातका लागि थप कोटाको माग गरेपछि भारतीय बजारले माग गरेको छ। यसमाथि मौसम प्रतिकूल हुँदा भारतमा धान उत्पादन घटेको छ। यसै बीच भारत सरकारले धानको न्यूनतम समर्थन

0: तौर पर एक से देखिए दूसरे रूपया सम्मेलन अनुसार भी अनुदान गरेका छन्। आगामी आर्थिक वर्ष 2083-84 को बजेट तोकिएकै समयमा नगरसभा वा गाउँ सभामा पेश नगर्ने 23 वटा स्थानीय तह सङ्घ सरकारले स्पष्टीकरण गरेको छ। भूमि व्यवस्था सरकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन 2074 र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 अनुसार असार 10 गते भित्र बजेट सभामा पेश गर्नुपर्ने कानूनी व्यवस्था पालन नभएको हुँदै सम्बन्धित स्थानीय तहलाई 3 दिनभित्र जवाब दिने निर्देशन दिएको हो। मन्त्रालयले बजेट पेशमा प्रक्रिया अहिले कुन अवस्थामा छ, तोकिएको समयभित्र बजेट पेश गर्न किन सकिएन र आगामी कार्यतालिका के छ भन्ने विवरण उपलब्ध गराउन पत्रचार गरेको संघीय मामिला शाखा प्रमुख दीपक गुप्ताले सीआईएनसँग बताउनुभयो।
1: सभाको सेड्युल चाहिँ

दसवां सार्वजनिक खरीद प्रक्रिया अभिनंदन आदि 275 वटा निर्माण तथा प्रति कंपनी का अनुसूचन करेका छन्। परियोजना अन्तर्गत पानी समझौता अनुसार काम नगर्ने तथा गुणस्तरहीन निर्माण गर्ने गुणस्तरहीन निर्माण गर्ने कम्पनीमाथि सार्वजनिक खरिद अनुमोदन कार्यालयले कार्यवाही गरेको कार्यालयको तथ्याङ्कमा 2082 सालदेखि 2083 असार 17 गते

अस्पताल भनेको

Aber das ist auch der Maus, die Karin Susser, die Kursen, die

সামাজিক সুরক্ষা সুবিধা দৃষ্টি আয় যত হয়।

साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। राष्ट्रिय

Thank you.

0: सरकारले के सूचना माग्दैछ, के हुँदैछ भन्ने पनि थाहा हुँदैन। तपाईँको केही अनुभव छ त्यो अनुभवका आधारमा तपाईँलाई अब लिन पर्ने जस्तो बिमारी लगाएको थियो, क्षति भएको थियो, तर क्षतिको त्यो मूल्याङ्कन प्रक्रियामा सहभागी हुनु भएको विशेष त विभिन्न आदिवासी जनजाति समुदायका किसानहरू अझ सूचना भएर पछाडि छन्, त्यसमा के नयाँ आकाश हुन्छ तपाईँको खालमा?
1: एउटा कृषि बिमा छ, कृषि बिमा गर्छौँ, किसान कृषि बिमा गर्छौँ, कृषि बिमा गरेर राख्ने

अलग तिमीले राम्रो घरमा चाहिँ छोराछोरी काम गर्नु पर्ने छैन सबैजना सबैले गर्नुपर्छ भन्ने

0: भन्ने टुक्रा पनि हेर्न रहेछ नि त होइन मेरोबाट सत्तरी छेपिराखेको छ होइन तर के छ भने किसानसम्म पुग्दासम्म के हुन्छ त त्यस्तो त्यो बिचको जुन क्षेत्रबाट प्रकृति छ त्यो कुरा चाहिँ हामी तिर्छ
1: पेट्रोलियमको पदार्थको मूल्य घटेपछि निजी पेट्रोल पम्प संचालकहरूले इन्धन बिक्री वितरण बन्द गरेका छन्। अनुगमन गरेर कार्यवाही गरिने सरकारको भनाइ छ। इन्धन सस्तीसँगै हवाई भाडा घट्यो, सार्वजनिक यातायातको भाडा पनि घटाउने तयारी गरिएको छ। पछिल्लो दुई महिनामा चामलको मूल्य प्रति बोरा करिब 300 देखि 400 रुपियाँले बढेको छ। तोकिएको

Thank you.

0: FM द्वारा झनै प्रचारी सन्देश
1: काल
0: काल
1: काल हो

नमस्कार, मेरा नाम है नगर पालिका।

Thank you.

நக்கலின் பஜியான் கூட்டு தொடர்பு

Grazie.

विचारहरूले आफ्नो समर्थन मूल्यमा पनि यस्तो जोखिम अझ गम्भीर गर्न सक्ने जनाएको हो। बीबीसीकी विश्व मामिला संवाददाता मिनस स्वेबी भन्छन्, अभियान गर्नेहरूका अनुसार भेनेजुएलाको हालको बाल संरक्षण प्रणाली मुख्यत व्यक्तिगत रूपमा हराएका बाल बालिकाका घटनालाई लक्षित गर्ने बनाइएको छ। उनीहरूले ठूलो प्राकृतिक विपदको अवस्थामा प्रभावकारी रूप

जनक मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन्। वास्तवले उक्त भवनमा 200 भन्दा बढी मानिस बसोबास गर्छन्। प्रहरीले आगलागीको कारण बारे अहिले नै केही भन्न

0: लागू पदार्थको प्रभाव किशोर अवस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एक पटकको प्रयोगले पनि रात मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौँ।
0: तनावमय खुल्ला कुरा गर्न

Gracias.

सकेको थियो। उहाँले अनुभवसँग कृष्णनाथ साथी पत्नीहरूले भेटेर प्रमाणको कुरा गरे तर अचम्म थियो कि कसैले पनि कृष्णको विरुद्ध चिन्ता गरेन। तिनीहरू सबैले सन्तुष्टि व्यक्त गरी नपत्याएको कुरा थियो त तर उनीहरूले जानी जाने थाहा पाएर एक माथि अर्को सम्बन्ध दिइरहेका हुनाले कसैप्रति गुनासो थिएन। यद्यपि चित्त दुखाइ गुनासो थियो यति भएका नाताले रूपमा मात्र थियो। तिनले आफूमाथि सोधेर कृष्णसँग चित्त दुखाएकी थिए। मलाई कता कता राम्ररी भयो।

Thank you.

छ। इसाको छ धेरै कुरा गरी मेरो सारा कुरा सुनेपछि केही भुलिन। मैले उसलाई सम्झाउँदै भने तर मसँग किन नाचिस इसाका त्यो यात्रा पुरै भएको छ। यात्राको बचिने बारे मैले अनुभव गरेकी छु। यात्रामा साथीको कति खाँचो पर्छ भन्ने कुरा मैले बुझेकी छु। तर त्यस्तो प्रकारको यात्रामा कसरी एक्लै छोड्न सक्छु र मैले जीवनमै एउटा यात्रा हो

घर पर्न थालेकी थिएन। अनुसार घर पर्न थालेकी थिएन। कति प्रेरणा

त्यो धरतीमाथि सोचेको पनि थिएन सधैँ तथा चन्द्रमा भए एक प्रकारको कथाको सम्बन्धमा सुखी पनि भयो खुसी पनि भयो यात्रामा एउटा साथी त चाहिन्छ नै तर त्यो यात्रा आउने चिज थियो केही भन्दा पुगेर नआउने एक अनि नदीको पानी जस्तो थियो यस प्रकारको यात्रा मैले त्यसलाई त्यस्तो लामो यात्रामा कसरी लानु भन्ने पनि तिमीले भनेको कुरा तिमीले मेरा बारेमा त्यति धेरै सोचिदिनु नै ठुलो कुरा हो तर तिमीलाई यस्तो यात्रामा कसरी लान सक्छ म अब त म यहाँ कहिले पुग्दिनँ कहाँ पुग्छु कहाँ गर्छु के गर्छु ठिकानै छैन उसले

আমরা এখানে জানাচ্ছি সুস্থভাবে

आप अपने काम से

ಇತರರ ವಿಶ್ವಾಸ ನಿಮಿತ್ತಲು

तपाईँ भाग लिनु पर्ने थियो तर म सुरुदेखि नै तपाईँलाई हेरिरहेको थिएँ।

இங்கிலீஷ் போன்றவர்கள் இவனை ஒரு மண்டல

समूहलाई प्रभासमीरा खपेकी राजाहरू नारीहरूको नैजेत्र प्रतिष्ठाका लागि नै पराजीमा चिन्ता पुस्तकहरूमा साथ बिताउँछन्। महेन्द्रद्वारा त्याग्नु परेको मेरा आलेखीय निम्ति थियो जीवित रहेका भए मलाई यसो

हार्दिक गरेका थिए। आफ्ना पत्नीले मेरो विवाहपछि त्यसलाई बताएको थियो। आफ्नै घरमा खोर भएपछि मेरो कथा अडि कहाँ सक्छ होला गरे। मेरा पिताले पनि मेरो विवाह अस्थिरा पोता युवराज राष्ट्रका भाइ प्रभुसँग गरिदिनुभयो। आज दीर्घ रोगी थिए। मैले त्यस्ता रोगीसँग विवाह गरिदिनु पर्न सकेन किनकि पिताजीले पनि भएको थिए।